0: विशाल त्रिवेदी, वही जाना पहचाना नाम, लाइफ इंश्योरेंस पोर्टफोलियो स्पेशलिस्ट। अब विशाल से ही लीजिए गारंटीड कैश वैल्यू लाइफ इंश्योरेंस, मॉर्गेज इंश्योरेंस, क्रिटिकल इलनेस इंश्योरेंस, इनकम रिप्लेसमेंट इंश्योरेंस, सुपर वीजा इंश्योरेंस, ट्रैवल इंश्योरेंस, विजिटर्स टू कनाडा इंश्योरेंस। कंपेयर विद विशाल एंड गेट द बेस्ट पॉसिबल डिस्काउंट्स ऑन विजिटर्स एंड सुपर वीजा इंश्योरेंस। कॉल विशाल त्रिवेदी एट 6477679852, दैट 6477679852। विशाल त्रिवेदी।
1: अपने खुशी के लम्हात को यादगार बनाएं। आइकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए तीन खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ 6887 डिक्सी रोड मिसिसागा। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 4374252500 और ब्रम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600।
2: खुदा ना करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं, तो ना सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं, बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ, और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं, तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें। आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157
3: Since 1993, MWC Food Banks have provided individuals and families with non-perishable food, halal meat, and essential household items. Over 10,000 families across Canada rely on MWC Food Banks to supplement their food requirements. We serve in Scarborough, Mississauga, and in First Nations communities. Charity starts at home. Please donate generously to Muslim Welfare Canada. Call 1-866-754-3111 or visit mwcanada.org.
4: Our loan and credit card bills keep piling up. We have no money to pay them with our limited income.
5: I'm afraid we are going to go bankrupt and lose our house, business and all assets. Is this why we immigrated to Canada?
6: Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munawwar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munawwar at 416-428-2165. That's 416-428-2165.
7: Ji haan, 416-428-2165. Aisha Munawwar sahab ke rabte ka number hai. Khuda khas tha, aap karz ke bojh tale aa gaye hoon. Bilkul परेशान ना हूं, रब्ता कीजिए, मैक्सिमम कर्ज आपका माफ करवा देंगे, आसान एक साथ बनवा देंगे। हमारे साथ मौजूद हैं, खुश आमदीद कहेंगे आशा मनवर साहब, वेलकम यू इन वेरी पाकिस्तान टोरंटो। हम जाएंगे आगाज में थोड़ा सा अपनी सर्विसेज के हवाले से बताइएगा, और ये भी बताइएगा कि किस तरह आप लोगों को कर्ज के बोझ से निजात दिला सकती हैं।
8: Thank you very much for having me on air. I'm Aisha Munawwar. I'm offering debt solutions since last 25 years to our community. और बेताशा हमारे क्लाइंट्स जो हैं वो अब डेट फ्री हो चुके हुए हैं, और हंसी खुशी जो है वो अपनी लाइफ और अपने बिजनेसेस जो हैं उसको रन कर रहे हैं। तो हम कंज्यूमर प्रपोजल्स की सर्विसेज ऑफर करते हैं, बैंक्रप्सीज की भी सर्विसेज ऑफर करते हैं, इसके अलावा क्रेडिट काउंसलिंग सर्विसेज, लमसम प्रपोजल्स, अगर किसी का प्रपोजल्स टूट गए हैं तो उसके लिए भी आप एडवाइस के लिए कॉल कर सकते हैं। सो वी कैन एडवाइज यू कि क्या आपकी ऑप्शंस हैं। आपके एसेट्स जो हैं हम कोशिश करते हैं प्रोटेक्टेड रहें, इंटरेस्ट फ्री इंस्टॉलमेंट्स बन जाएं, और लीगल एक्शन और कलेक्शन जो हैं वो रुक जाएं। All information is being kept confidential because हम आप ही की कम्युनिटी से हैं, और मैं फुली अंडरस्टैंड करती हूँ कि ये इन्फॉर्मेशन रिगार्ड्स टू योर फाइनेंशियल सिचुएशन इट्स नॉट ईजी टू डिस्कस विद एवरीबडी, और मैं ये सजेस्ट भी नहीं करूँगी कि आप हर एक से ये इन्फॉर्मेशन लें और गलत किस्म की एडवाइस जो है वो ले लें और बाद में उसका नुकसान हो आपको। तो ऑलवेज यू नो कंसल्ट द प्रोफेशनल्स, सो वी आर प्रोफेशनल्स, और उसमें यह है कि आपको राइट एडवाइस प्रोवाइड की जाए جاتی ہے دیٹ سوٹس یو دا بیسٹ. ضروری نہیں ہے کہ اگر ہم نے آپ کے ایک فرینڈ کو کوئی سروس پرووائڈ کی ہے تو اسی سروس کو ہم آپ کو بھی پرووائڈ کریں گے یا وہ آپ کو سوٹ کرتی ہے. فرسٹ وی ہیو ٹو ریویو اینڈ سی آپ کے لیے کیا بیسٹ ہے, آپ نے کس طرح سے اس میں سے نکلنا ہے, آپ نے فیوچر میں کس طرح سے دوبارہ اسٹیبلش ہونا ہے اور کس طرح سے دوبارہ کریڈٹ آپ نے جو ہے وہ اسٹیبلش کرنا ہے, کس طرح ایسٹس پروٹیکٹ کرنے ہیں. تو یہ ساری انفارمیشن ہم آپ کو فرسٹ کنسلٹیشن میں پرووائڈ کرتے ہیں. آئی ٹوٹلی اکنالج اینڈ آنر دس تھنگ دیٹ آل آر کلائنٹس جو ہمیں کال کرتے ہیں کسی بھی سورس سے ہمیں کال کر رہے ہوں, چاہے وہ دوستوں نے ریفر کی ہوں, چاہے ایڈورٹیزمنٹ ریڈیو کی ہو, نیوز پیپر کی ہو, جہاں سے بھی وہ کال کرتے ہیں, دے پریفر ٹو ٹاک ٹو می پرسنلی اینڈ آئی ہیو ٹو لیٹ یو نو کہ ہماری آفس سے کوئی میرا آفس کلیگ میرے بیہاف پہ اپوائنٹمنٹ میری اپوائنٹمنٹس نہیں لیتا, میں خود پرسنلی اپنے کلائنٹس کی ٹیک کیئر کرتی ہوں. تو اگر آپ مجھے سیل نمبر کے اوپر ٹیکسٹ کر دیں, اگر آپ دیکھتے ہیں کہ فون میرا بزی آ رہا ہے تو یو کین ٹیکسٹ می اینڈ آئی ول گیٹ بیک ٹو یو اینڈ وی ول اسکیڈیول این اپوائنٹمنٹ, تاکہ آرام سے کمفرٹیبلی ٹائم دے کے ہم آپ کی سچویشن کو ڈسکس کریں اور سولوشنس کو ورک out karein and one call will make a difference to your life, that I guarantee. So my phone number is 416-428-2165. Again, it's 416-428-2165. Once you will call, that call will make a difference to your life. Thank you
7: very much, Aisha Munawar sahab, bahut shukriya aapka, aur agle hafte aap se phir baat karte hain. Number note kare mohtaram samin, 416-428-2165.
9: ریڈیو پاکستان ٹورانٹو, سی ایم آر 101.3 ایف ایم. کل سے ریگولر ان شاء اللہ تعالیٰ زبیر الدین صاحب جو ہے نیوز پیش کریں گے, اور یہ وقت آپ کے لیے چلیں گے کینیڈین انگلش ہیڈ لائنس کی طرف, جو آپ کے لیے پیش کرتی ہیں مانی.
10: نیوز کے لیے ہمیں دعوت دیا ہے ٹیم بھٹی ریئل اسٹیٹ, فار آل یور ریئل اسٹیٹ نیڈس کال طلحہ بھٹی 647-295-7861 647-295-7861.
11: Good evening, you're listening to Radio Pakistan Toronto. This is me, Ivani, with local updates. Severe thunderstorm warning are in effect for Toronto and the Greater Toronto Hamilton area. United States is not renewing trade agreement with Canada and Mexico in current form. John Chaika has been accused of few things since he stepped onto the scene as Toronto Maple Leaf general manager. One person has been arrested in Scarborough stabbing. Prime Minister Mark Carney condemns nation's courage, conviction, connection on Canada Day. A 39-year-old Oshawa man has died after falling off a boat into the Ontobee River in Peterborough. Stay tuned on Radio Pakistan Toronto for more such updates. Good night.
9: Canadian English headlines aapke liye wani pesh kar rahi thi, aap sun rahe hain Radio Pakistan Toronto CMR 101.3 FM. باب العلم مسجد علی بنی ہاشم سوسائٹی 900 گلنٹن ایونیو کے زیر اہتمام اشرۂ مجالے سے اعضاء کا سلسلہ جاری ہے. رائٹ آف مغربین خطیب مولانا محمد علی نجفی صاحب جو ہیں وہ مجلس پڑھتے ہیں, اور فوراً مغرب کی نماز کے بعد اس میں حدیث کے ساتھ سلام مرثیہ اور اس کے ساتھ ساتھ باقی جو سمیر خل میں ہی میں نے کوئی آپ کو دوسرا بتا دیا, جی نہیں, اس ابھی جو دوسرا اشرے کا جو مجالس ہیں وہ مولانا عابد بلگرامی صاحب انڈیا سے تشریف لائے ہیں, وہ مجالس پڑھ رہے ہیں, اور اس میں حدیث کے صاحب مشتبہ تقوی, سلام کمیل حسین, سوس خوانی عباس کاظمی اور نوحہ خانی علی سکلین, اور یہ نماز مغرب کے بعد جو ہیں یہ مجالس جو ہیں وہ شروع ہوتی ہیں. آپ سے ریکویسٹ ہیں کہ آپ مسجد کی تعمیر کے لیے ڈونیشنز, کنسٹرکشن ورک کے لیے ڈونیشن ضرور دیجیے, اور فیونرل سروسز کی رجسٹریشن بھی جاری ہے. آپ مشتاق زادی صاحب سے رابطہ کیجیے 416-985-0293 416-985-0293. ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم. لاہور کے علاقے کانا میں جو ٹیوشن سینٹر کی چھت گری تھی, اب اس میں جو ٹیچر زخمی ہوئی ہیں, شاید ان کا وہ گھر تھا, تو وہ کہتے ہیں ان کے شوہر گھر کے پاس ہی فروٹ کی ریڑی لگاتے ہیں, اور گھر میں تعمیراتی کام ہونے سے کہتے تعمیراتی کام ہو ہی نہیں رہا تھا. وہ خاتون جو ٹیچر وہ کہتے ہیں ہو ہی نہیں رہا تھا, اور چھت پکی کرائی تھی, اتنے پیسے نہیں تھے کہ لینٹر ڈال سکتے, چھت گرنے کے وقت گھر میں تعمیراتی کام بالکل نہیں ہو رہا تھا, اور اس سے پہلے سب لوگوں کا یہ کہنا ہے جہاں یعنی شاید بھی تھے کہ چھت پہ کام کر رہے تھے مزدور, چار لوگوں کو گرفتار بھی کیا ہے, اور جس کی وجہ وجہ سے شتگیری، اس میں 14 بچے جو ہیں وہ جہاں بھاگ ہوئے ہیں، اور لیکن یہ خاتون اس سے انکاری ہیں. اب دیکھیں اب کتنی اس پہ اوپر تحقیقات ہوں گی، اس کے بعد ہی صورتحال جو ہے وہ پتہ چل سکے گی. پاکستان نون لیگ کے صدر جو ہیں نواز شریف نے اس پہ افسوس کا اظہار کیا ہے اور کہا کہ ننھے پھول قوم کا مستقبل ہیں. پنجاب حکومت نے ٹیوشن سینٹر کی چھت گرنے کے واقعے میں جہاں بھاگ بچوں کے لاحقین کو 20-20 لاکھ روپے، جبکہ زخمیوں کو مشیر وزیر اعلیٰ پنجاب ذیشان ملک نے کہا کہ زخمیوں کو 5-5 لاکھ روپے دیے جائیں گے. اب ظاہر ہے پیسہ تو نعم بدل نہیں ہو سکتا، بچوں کا پوری زندگی ایک چلی جاتی ہے. چلیں شاید کچھ تھوڑی سی تلاشی ان کی تلافی ہو، لیکن تحقیقات کم از کم ضرور، اور کوئی سسٹم ایسا ضرور بنانا چاہیے جس اس قسم کے واقعات جو ہے وہ نہ ہو سکے. 416-593-0003 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 FM. ہر قسم کے انشورنس، اسٹیٹ پلاننگ، فائنینشیل پلاننگ کے لیے وشال تریڈی صاحب کو کال کریں 647-767-9852 647-767-9852.